एफएम 103.5 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं र समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्ह 4 बजेसम्म हामी रहनेछौ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। त सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौ आधुनिक अनि लोकगीतहरू। त प्रथममा राखिरहेछौ महेश्वर लामाको स्वर अनि संगीतमा यो प्रथम प्रस्तुति शब्द रचना विपिन सेङदेनको हो।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोभाकियाको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबूत हुने बताउनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10,00,000 भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। अनि मौसम विभागले आइतबारसम्म अरूणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्लोभाकियाको उहाँको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबूत हुनेछ। स्लोभाकियाको भ्रमणको समापनमा श्री मोदीले सोशल मीडिया पोस्टमा भन्नुभएको छ, दुई देश बीच मजबूत व्यापारिक सम्बन्धबाट युवाहरूलाई धेरै लाभ हुनेछ। उहाँले स्लोभाकियाको सरकार र मानिसहरूबाट प्राप्त स्नेहको लागि आभार व्यक्त गर्नका साथै स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिट्सोलाई धन्यवाद दिनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। ब्रातिस्लावामा स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिट्सो होटल पुगेर प्रधानमन्त्री मोदीलाई विदाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो फ्रान्स भ्रमणको क्रममा आज साँझ पेरिस पुग्नुहुनेछ। सुनोस् हाम्रा संवाददाताबाट थप जानकारी।
2: प्रधानमंत्री नरेंद्र मोदी गुरुवार की सुबह प्रमुख वैश्विक कंपनियों के मुख्य कार्यकारी अधिकारियों के साथ बैठक करेंगे। इन बैठकों का सिलसिला दोपहर तक जारी रहने की संभावना है। इसके बाद प्रधानमंत्री यूरोप के प्रमुख प्रौद्योगिकी और नवाचार आयोजनों में से एक फिबा टेक शिखर सम्मेलन में भाग लेंगे और वहां संबोधन करेंगे। शाम को प्रधानमंत्री भारतीय समुदाय के

0: विशेष कार्यक्रम में शामिल होंगे और प्रवासी भारतीयों से संवाद करेंगे। कार्यक्रम में भारत की समृद्ध सांस्कृतिक विरासत को प्रदर्शित करने वाली सांस्कृतिक प्रस्तुतियां भी आयोजित की जाएंगी। यह आयोजन भारत और फ्रांस के बीच जन से जन संबंधों को और मजबूत बनाने में सहायक होगा। महेश सोपड़े, आकाशवाणी समाचार, पेरिस, फ्रांस।
1: पश्चिम बंगाल का मुख्यमंत्री शुभेन्दु अधिकारी बागडोगरा विमानस्थलबाट सड़क मार्ग भएर खरसाङको मन्टिभियट खेल मैदान आइपुग्नु भएको छ। आज भारतीय जनता पार्टी, यसका सहयोगीहरू र विभिन्न संस्थाहरूले दार्जीलिङ पहाड़मा उहाँलाई न्यानो र भव्य स्वागत गरेका छन्। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। उहाँले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। उहाँले देशको सुरक्षा व्यवस्था कायम राख्न दार्जीलिङका गोर्खाहरूको त्याग र बलिदानको प्रशंसा गर्नुभयो। उहाँले स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्ललाई स्मरण गर्नुभयो। यस अवधि उहाँले अब डबल इन्जिनको सरकारले पहाड़का विकासको मार्ग प्रशस्त गर्ने साथै पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउने बताउनुभयो। उहाँले जीटीएमा भएको भ्रष्टाचारको पनि जाँच हुनुपर्ने बताउनुभयो। यस अवसरमा पश्चिम बंगालका गृह तथा पहाड़ी मामिला मन्त्री श्री निशित प्रमाणिक, गृह तथा पहाड़ी मामिला राज्यमन्त्री विशाल लामा, राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगला, दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङ सहित पहाड़का भाजपा विधायक सोनाम लामा, भरत छेत्री, नोमन राई र भाजपा अधिकारीहरू सहित ठूलो संख्यामा पार्टी कार्यकर्ता र आम जनता उपस्थित थिए। एक अन्य कार्यक्रममा श्री अधिकारीले गोथल्स ग्राउण्डमा आयुष्मान भारत कार्ड, लक्ष्मी भण्डार र अन्य योजनाहरू जस्ता विभिन्न राज्य र केन्द्र सरकारका योजनाहरूका लाभार्थीहरूलाई लाभ हस्तान्तरण गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृतिहरू र भौगोलिक परिस्थितिहरूका बावजूद पनि विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको भारत बढ्दो जनसहभागिताका माध्यमबाट स्वतन्त्रतापछि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परेको बताउनुभयो। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसद 2026मा सहभागीहरूलाई सम्बोधन गर्दै श्री बिरलाले लोकतन्त्र देशको कार्य संस्कृति र विचार प्रक्रियाको अभिन्न अंग रहेको बताउनुभयो। लोकसभा अध्यक्ष विकसित भारतको लक्ष्य प्राप्त गर्न लोकतन्त्रमा सक्रिय र समावेशी सहभागिता आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नेट यूजी पुनर्परीक्षा 2026को निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। एजेन्सीले सबै उम्मेद्वारहरूका लागि सुगम पहुँच सुनिश्चित गर्नका निम्ति उसको टीमले सर्भरमा लोडको लगातार निगरानी गरिरहेको पनि बताएको छ। एजेन्सीले यो पनि आश्वासन दिएको छ, सबै उम्मेद्वारहरूलाई परीक्षाभन्दा पहिले समयमा नै प्रवेश पत्रक मिल्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पछिल्लो दशकमा देशभरिमा बुनियादी ढाँचामा सुधारको काम रेकर्ड स्तरमा भएको बताउनु भएको छ। सोशियल मिडियामा माई जीओभी एक रिपोस्ट साझा गर्नुहुँदै श्री मोदीले सरकार विकसित भारतको परिकल्पनालाई साकार बनाउन आउँदो पीढ़ीको अवसंरचना तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। माई गोभ पोस्टमा विगत 12 वर्षहरूमा देशको बुनियादी ढाँचामा आएको बदलावको उल्लेख गरिएको छ। यो बदलावले आवागमन तीव्र भएको छ, लजिस्टिक्स सुदृढ़ भएको छ अनि विकासको नयाँ मार्गहरू खुलेका छन्। पोस्टमा भनिएको छ कि राम्रो कनेक्टिभिटीले दूरी घटाएको छ, अवसरहरू बढ़ाएको छ र समृद्ध भारतको जग बलियो बनाएको छ। सर्वोच्च न्यायालयले भारतीय विशिष्ट पहिचान प्राधिकरणद्वारा जारी गरेको आधार कार्डलाई नागरिकता, निवास स्थान र आवासीय ठेगानाको प्रमाणको रूपमा दुरूपयोग भइरहेको आरोप लगाएको एक याचिकामा आज केन्द्र र राज्यहरूबाट जवाब मागेको छ। याचिकामा यसको प्रयोग पहिचान सत्यापनसम्म सीमित राख्नुपर्ने निर्देशको माग गरिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति वी मोहनाको पीठले केन्द्र र सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई नोटिस जारी गरेको याचिकामा फारम 6 अन्तर्गत अवस्थित सत्यापन तन्त्र अपर्याप्त रहेको र उचित सहयोग दस्तावेजहरू बिना पनि व्यक्तिहरूलाई चुनावी डाटाबेसमा सामेल गर्न अनुमति दिने तर्क गरिएको छ। भारतले चेतावनी दिएको छ कि यदि संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तार केवल अस्थायी सदस्यतामा सीमित रह्यो भने सुधार गर्ने प्रयासहरू विफल हुन सक्छन्। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि हरिश पर्वथानेनीले सुरक्षा परिषद सुधारहरू सम्बन्धी अन्तर सरकारी विचार विमर्श बैठकमा यो कुरा बताउनुभयो। ओमानको तटमा भएको एक दुःखद समुद्री घटनापछि एमटी सेटल बेलो जहाजका चालक दलका 21 भारतीय सदस्य सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कट स्थित भारतीय दूतावासले आज बताएको छ, राजदूतले उद्धार गरिएका चालक दलका सदस्यहरूसित उनीहरूको प्रस्थान गर्नु अघि भेट गर्नुभयो र शुभकामना दिँदै यस कठिन परिस्थितिमा उनीहरूको धैर्य र दृढताको प्रशंसा गर्नुभयो। मौसम विभागले आइतबारसम्म अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालका हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभागले शुक्रबारसम्म तामिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ भने बिहार, केरला र माहेमा आज दिनभरि भारी वर्षा हुने अनुमान गरेको छ। मौसम विभागले आज दिल्ली, चण्डीगढ, हरियाणा, पंजाब, हिमाचल प्रदेश, भित्री कर्नाटक, जम्मू कश्मीर र लद्दाख, झारखण्ड, मध्यप्रदेश र महाराष्ट्रमा 50 किलोमिटर प्रति घण्टाको गतिमा हावा हुन्डरी र बिजुली चम्किने सम्भावना रहेको बताएको छ। यसैबीच मौसम विभागले आज पश्चिमी राजस्थानका लागि केही स्थानहरूमा धुलोयुक्त आधीका लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म विदर्भ र तेलेङ्गानाका केही भागहरूमा लूको अवस्था रहने अनुमान गरेको छ। विभागले भोलिसम्म कोकण, गोवा, मध्य महाराष्ट्र, मराठवाडा र उडिसाका केही ठाउँहरूमा तातो र आर्द्र मौसम रहने अनुमान व्यक्त गरेको छ। श्रीलंकामा जारी एक दिवसीय क्रिकेट त्रिकोणीय श्रृंखलाका लागि इण्डिया ए टीमका फास्ट बोलर अशोक शर्मालाई चोटिल युद्धवीर सिंहको स्थानमा सामेल गरिएको छ। यो समाचार युट्युबमा एट एआईआर कर्सिक मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोभाकियाको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। अनि मौसम विभागले आइतबारसम्म अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ लोकगीत बालकुमार घिमिरेको स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक प्रवेश राय। विषय: भारत फ्रान्स पाँच वर्षभित्र द्विपक्षीय व्यापार दोब्बर गर्न सहमत। आलेख: विदेश सेवा डेस्क, एनएसडी, आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन 14, 2026 नाइसको भिल्ला क्यारिलोसमा फ्रान्सका राष्ट्रपति श्री इमान्युएल माइक्रोनसँग द्विपक्षीय वार्ता गर्नुभयो। यस वर्षको सुरुवातमा भारत फ्रान्स सम्बन्ध विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा दुई नेताहरू बीचको यो पहिलो भेट थियो। दुई नेताहरूले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरे। दुई नेताहरूले सबै क्षेत्रहरूमा बढ्दो द्विपक्षीय रक्षा सहयोगप्रति सन्तुष्ट व्यक्त गरे। यसका साथै रक्षा प्लेटफर्महरू र उन्नत प्रविधिहरूको सह डिजाइन, सह विकास र सह उत्पादनमा ध्यान केन्द्रित गरेर यसलाई अझ तीव्र पार्न सहमत भए। दुई नेताहरूले अन्तरिक्ष क्षेत्रमा सहयोगको समृद्ध विरासतलाई उल्लेख गर्दै मानव अन्तरिक्ष उडान र अन्तरिक्ष परिस्थितिगत जागरूकतामा सहकार्यको बारेमा छलफल गरे। यसै क्रममा अन्तरिक्षमा निजी क्षेत्रको सहकार्य बढाउने तरिकाहरू बारे पनि छलफल भयो। नागरिक आणविक ऊर्जामा दुई नेताहरूले भारतको शान्ति ऐनले सहयोगका लागि नयाँ अवसरहरू सृजना गर्ने कुरा उल्लेख गरे, जसमा साना र उन्नत मोड्युल रियाक्टरहरू समावेश छन्। दुई नेताहरूले आर्थिक वृद्धि, प्रविधि र नवप्रवर्तन, प्रतिभा गतिशीलता र जनजन र सांस्कृतिक आदान प्रदानको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ र विविधीकरण गर्न ठोस विचारहरू पनि साझा गरे। यसै सन्दर्भमा उनीहरूले द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएको उल्लेख गरे र पाँच वर्षभित्र यसलाई दुब्बर बनाउन उच्च स्तरीय संयन्त्र स्थापना गर्न सहमत भए। छलफलमा भारत EU मुक्त व्यापार सम्झौताको प्रारम्भिक कार्यान्वयनको लागि आह्वान गरियो, जसले द्विपक्षीय व्यापार र लगानी बढाउन एक अद्वितीय अवसर प्रदान गर्दछ। भारत र फ्रान्सले नव प्रवर्तन रोडम्याप 2030 अपनाएर आर्थिक सुरक्षामा संवाद पनि सुरु गरे। प्रधानमन्त्री मोदी र राष्ट्रपति माइक्रोनले दुवै देशका जनताका लागि थप अवसरहरू सृजना गर्न र अन्तर्राष्ट्रिय शान्ति, स्थिरता र समृद्धिलाई

अगाडि बढाउन भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीको महत्व दोहोर्याए। यसअघि श्री मोदी र श्री मेक्रोनले संयुक्त रूपमा नाइसको पलाइस देश एक्सपोजिसनमा इन्डिया इनोभेट्स 2026 उद्घाटन गरे। इन्डिया इनोभेट्सले ग्लोबल इनोभेसन फन्ड र फुटप्रिन्ट सँगै भारतीय गहन प्रविधि स्टार्टअपहरू नव प्रवर्तकहरू अनुसन्धानकर्ताहरू र लगानीकर्ताहरूलाई एकसाथ ल्याउँदछ। यसमा विश्वव्यापी महत्वका 13 प्रमुख प्रविधि स्तम्भहरूमा 120 स्टार्टअपहरू र 20 भन्दा बढी उत्कृष्ट संस्थानहरू समावेश छन्। विश्वभरिका 350 भन्दा बढी शीर्ष लगानीकर्ता र उद्यम पुँजीपतिहरू पनि यस कार्यक्रममा भाग लिइरहेका छन्। प्रधानमन्त्रीले उल्लेख गरे अनुसार भारत र फ्रान्स दुवै विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बलियो साझेदार भएका छन्। यस सम्बन्धमा उहाँले अन्तर्राष्ट्रिय सौर गठबन्धन जस्ता भारत फ्रान्स पहलहरू साथै कृत्रिम बुद्धिमत्ता र इन्डो पेसिफिकमा स्थिरता र सुरक्षामा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, इन्डिया इनोभेट्सले विश्वव्यापी हितका लागि काम गर्ने साझा संकल्पमा अर्को कोसे ढुङ्गाको प्रतिनिधित्व गर्दछ। भारतमा भएको स्टार्टअप क्रान्तिलाई उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण विकासका लागि एआई र उपग्रह प्रविधि, दिगो जीवनयापनका लागि उन्नत उत्पादन, हरियो हाइड्रोजन, ब्याट्री प्रविधि र स्वच्छ विकासको लागि विद्युतीय गतिशीलताको रूपान्तरणकारी सम्भावनालाई जोड दिनुभयो। श्री मोदीले डिजिटल युगमा चलिरहेको प्राविधिक क्रान्तिले मानवताका लागि नयाँ अवसरहरू प्रदान गर्ने बताउनुभयो। यसै सम्बन्धमा उहाँले इन्डिया इनोभेट्समा भेला भएका नव प्रवर्तकहरू, लगानीकर्ताहरू र उद्यमीहरूलाई भरपर्दो समावेशी र मानवतामा केन्द्रित प्रविधिहरू विकास गर्न अपिल गर्नुभयो। आफ्नो युरोपेली भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदी स्लोभाकियाका प्रधानमन्त्री श्री रोबर्ट फिकोको निमन्त्रणामा स्लोभाक गणराज्यको ब्लाटिस्लाभा पुग्नुभयो। स्लोभाकिया स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्रीको स्लोभाकियाको यो पहिलो आधिकारिक भ्रमण हो। श्री मोदीले प्रधानमन्त्री फिकोसँग वार्ता गर्नुहुनेछ र सहयोगका लागि नयाँ मार्गहरू अन्वेषण गर्नुहुनेछ। प्रधानमन्त्रीले भन्नुभयो, यो भ्रमणले भारत स्लोभाकिया सम्बन्धलाई गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्दछ।

0: आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़का लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिने र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको भ्रष्टाचारको पनि छानबिन र कार्यवाही गरिने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले इस्टर्न फ्रन्टियर राइफल्स चाँडै पुनः स्थापना हुने र 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती गरिने बताउनु भएको छ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले आज कोलकाता उच्च न्यायालयमा भवानीपुर विधानसभा चुनावको परिणामलाई चुनौती दिँदै चुनावी याचिका दर्ता गर्नुभएको छ। सशस्त्र सीमा बल क्षेत्रीय मुख्यालय रानी डंगाको एन्टी ह्युमन ट्राफिकिङ युनिटद्वारा आज नवोदय विद्यालय 26 मिरिकमा मानव तस्करी विरूद्ध सचेतना कार्यक्रम आयोजना गरियो र नीट योजी पुनः परीक्षा अघि सरकारले सोशियल मीडिया प्लेटफर्म टेलिग्राममा 22 जूनसम्म प्रतिबन्ध लगाएको छ। सन्देश सम्पादन सुविधा 30 जूनसम्म बन्द रहनेछ। अब समाचार विस्तारमा। दार्जीलिङ पहाड़का लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिनेछ र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएमा भएको भ्रष्टाचारको पनि छानबिन गरिनेछ र भ्रष्टाचारीहरू विरूद्ध कार्यवाही गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ जिल्ला अन्तर्गत पर्ने मन्टिभियट खेल मैदान खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुँदै यो कुराहरू बताउनुभयो। उहाँले खरसाङ नजिकैको गोथल्स मैदानमा जारी 3 दिवसीय जनकल्याण शिविरको पनि निरीक्षण गर्नुभयो तथा विभिन्न राज्य र संघ कल्याणकारी योजनाहरूका लाभार्थीहरूलाई लाभ वितरण गर्नुभयो। 3 दिवसीय जनकल्याण शिविर 15 जूनदेखि 17 जून 2026 राज्यभरि शुरू गरिएको छ। मुख्यमन्त्री बनेपछि दार्जीलिङ पहाड़को यो उहाँको पहिलो भ्रमण हो। बागडोगरा विमानस्थलमा आइपुगेपछि उहाँ सड़क मार्ग भएर खरसाङ आइपुग्नु भएको थियो। हजारौं मानिसहरू मुख्यमन्त्रीलाई स्वागत गर्न कार्यक्रममा उपस्थित रहेका थिए। दार्जीलिङ पहाड़ी क्षेत्रको सर्वाङ्गीण विकासमा जोड़ दिँदै उहाँले छोटो अवधि र दीर्घकालीन समसामयिक विकास योजना तयार भइरहेको र यसको लागि विनियोजन आगामी 22 जून 2026 शुरू हुने राज्य बजेट सत्रमा घोषणा गरिने बताउनुभयो। उहाँले पहाड़को विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो। प्रधानमन्त्री चिया श्रमिक योजना बारे उहाँले दार्जीलिङ पहाड़ र तराई डुवर्स क्षेत्रमा बन्द रहेका 25 चिया बगानहरू चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि केन्द्र सरकारले 330 करोड़ रूपियाँ विनियोजन गरेको पनि उहाँले बताउनुभयो। उहाँले पहाड़ लगायत क्षेत्रको समग्र विकासको लागि उत्तर बंगालमा सड़क र राजमार्गहरूको विकास र विस्तार द्रुत गतिमा गरिने बताउनु भएको छ। पछिल्लो तृणमूल सरकारको आलोचना गर्दै उहाँले भन्नुभयो, ममता सरकारको समयमा पहाड़ी क्षेत्र सहित उत्तर बंगाल पूर्ण रूपमा वञ्चित थियो। तृणमूल सरकारको समयमा कटमनी सिन्डिकेट शासन भ्रष्टाचारले उत्तर बंगालको विकासलाई ठप्प पारेको थियो।
1: मैं आपको पूछ रहा हूं, जीटीए का जितना घोटाला हुआ इन्क्वायरी होना चाहिए? चाहिए? भ्रष्टाचारी जो आपका रुपया को चोरी किया उसे जेल के अंदर भेजना चाहिए? तो चाहिए तो जोर से बोलिए। आपका हित में सरकार काम करेगा, जो अच्छा होगा वो काम करेगा। मानते चलिए, एक लोग को भी छोड़ने वाला हम लोग नहीं हूं।
0: मुख्यमन्त्री आज 1 दिवसीय भ्रमणको लागि दार्जीलिङ पहाड आइपुग्नु भएको थियो। मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि उहाँले 1.5 महिनामा 3 उत्तर बंगालको भ्रमण गरेको बताउनुभयो। उहाँले हालै राज्यमा कयन केन्द्रीय सरकार र राज्य सरकारका योजनाहरू लागू गरिएको भयो। श्री अधिकारीले प्रधानमन्त्री आयुष्मान भारत योजना अन्तर्गत अब पश्चिम बंगालका पात्र लाभार्थीहरूले 5 लाख रूपियाँको स्वास्थ्य कवरेज पाउने बताउनुभयो। उहाँले राज्यको अन्नपूर्ण भण्डार योजना अन्तर्गत पात्र महिलाहरूको प्रमाणीकरण भइरहेको र अहिलेसम्म 28 लाख भन्दा बढी पात्र महिलाहरूले लाभ उठाइसकेका बताउनु भएको छ। उहाँले युवा साथी योजना अन्तर्गत शिक्षित बेरोजगार युवाहरूलाई मासिक भत्ता दिइने र आगामी बजेटमा यसको व्यवस्था गरिने पनि बताउनुभयो। श्री अधिकारीले पहाड़ी जिल्ला कालेबुङमा मेडिकल कलेज निर्माण गरिनेछ र दार्जीलिङ जिल्लाको खरसाङमा एउटा ठूलो अस्पताल निर्माण गरिने

0: घोषणा गर्नुभएको छ। प्रधानमन्त्री खेलो इण्डिया र जोडो इण्डिया योजना अन्तर्गत पहाड़हरूमा खेल मैदान र रंगशालाहरू विकास गरिने जसले पहाड़का पहाड़ी खेल प्रतिभाहरूलाई बढ़ावा दिने बताउनुभयो। उहाँले पाँच हिमाली पहाड़ी शहरहरू दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक र सिलीगुड़ी विकास गर्ने काम चाँडै शुरू हुने कुरामा जोड़ दिनुभयो। उहाँले गोर्खाल्याण्ड आन्दोलनमा शहीद प्रत्येक परिवारलाई 5 लाख रूपियाँ तथा घरको एकजनालाई सरकारी नोकरी दिने वाचा पनि गर्नुभएको छ। इस्टर्न फ्रन्टियर राइफल चाँडै पुनः स्थापना हुनेछ, जसमा 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती हुनेछन्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़मा नवनिर्वाचित मुख्यमन्त्रीको स्वागत गर्न दार्जीलिङ जिल्लाको खरसाङमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै यो घोषणा गर्नुभएको हो। देशको रक्षा गर्ने गोर्खा सैनिकहरूको वीरता र बलिदानको स्मरण गर्दै उहाँले ममता ब्यानर्जीको नेतृत्वमा रहेको विगतको राज्य सरकारले इस्टर्न फ्रन्टियर राइफल्समा भर्ती रोकेको बताउनुभयो। उहाँले इस्टर्न फ्रन्टियर राइफल्सलाई एक समय ऐतिहासिक शक्ति मानिन्थ्यो, तर दूरदर्शिताको कमी र नकारात्मक टीएमसी सरकारले यसलाई केवल 2 बटालियनमा सीमित गरेको उहाँले भन्नुभयो। श्री अधिकारीले राज्य पुलिसमा भर्ती प्रक्रिया चाँडै पुनः शुरू हुने जसले ठूलो संख्यामा गोर्खा युवाहरूलाई फाइदा पुर्याउने बताउनुभयो। उहाँले राज्यमा भर्ती प्रक्रियामा कम्तीमा 30% सीट महिलाहरूको लागि आरक्षित हुनुपर्ने पनि बताउनुभयो।
1: आनेवाला कुछ महिने के अंदर 1000 ईएफआर में पुलिस में आपका नौकरी मिलेगा। इस्टर्न फ्रंटियर राइफल के अंदर जिसमें 35% हमारी बेटियां और बहन को हमारी
0: यस अवसरमा उत्तर बंगाल विकास तथा पहाड़ी मामिला राज्य मन्त्री श्री निशित प्रमाणी, गृह तथा पहाड़ी मामिला राज्य मन्त्री विशाल लामा, वित्त तथा परिवहन राज्यमन्त्री आनन्दमय वर्मन, पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्धन श्रृंगला र दार्जीलिङ लोकसभा सांसद राजु बिष्ट पनि उपस्थित थिए। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले आज कलकत्ता उच्च न्यायालयमा भवानीपुर विधानसभा चुनावको परिणामलाई चुनौती दिँदै चुनावी याचिका दर्ता गर्नुभएको छ। वहाँ याचिका दर्ता गर्न व्यक्तिगत रूपमा उच्च न्यायालयमा पुग्नु भएको थियो। डायमण्ड हार्बरका भाजपा नेता अभिजित विश्वास उर्फ बबीले अवैध माटो उत्खनन र बिक्रीको आरोपमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जी, उनका सहयोगी सुमित रोय र विष्णुपुरका विधायक दिलीप मण्डल सहित 23 जना विरूद्ध एफआईआर दर्ता गर्नुभएको छ। अभिजित विश्वासले अवैध रूपमा माटो उत्खनन र बिक्रीमा संलग्न व्यक्तिहरूले लगभग 300 करोड़को आर्थिक क्षति भएको आरोप समेत लगाउनु भएको छ। सशस्त्र सीमा बल क्षेत्रीय मुख्यालय रानी डंगा एन्टी ह्युमन ट्राफिकिङ युनिटद्वारा आज नवोदय विद्यालय 26 मिरिकमा मानव तस्करी विरूद्ध सचेतना कार्यक्रम आयोजना गरियो। बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म सञ्चालन गरिएको सो कार्यक्रममा निरीक्षण जनरल पल्लव कुमार दास सहित 4 जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रम उपनिरीक्षक जनरल रामपाडा राई, समवाई कमाण्डर एफ समवाई ओकेटीको मार्गदर्शनमा सम्पन्न भएको थियो। 21 जूनमा निर्धारित राष्ट्रिय प्रवेश तथा पात्रता परीक्षा नीट युजी 2026 को पुनः परीक्षालाई ध्यानमा राख्दै सरकारले 22 जूनसम्म टेलिग्राम एपमा अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले सीमित र निश्चित अवधिको लागि टेलिग्राम एक्सेसमा प्रतिबन्ध लगाउने इलेक्ट्रोनिकी एवं सूचना प्रौद्योगिकी मन्त्रालयको निर्णयको स्वागत गरेको छ। एनटीएले यो प्रतिबन्ध नीट युजी 2026 को पुनः परीक्षाको दिनसम्म र त्यसको लगत्तै लागू हुने बताएको छ। एजेन्सीले टेलिग्रामलाई 30 तारीकसम्ममा पहिले नै पोस्ट गरिएका सन्देशहरू सम्पादन गर्ने सुविधा बन्द गर्न पनि निर्देश दिएको बताएको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़का लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिने र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको भ्रष्टाचारको पनि छानबिन र कार्यवाही गरिने बताउनु भएको छ। शुभेन्दु अधिकारीले इस्टर्न फ्रन्टियर राइफल चाँडै पुनः स्थापना हुने र 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती गरिने बताउनु भएको छ र नीट युजी पुनः परीक्षा अघि सरकारले सोशल

जिल्लाको खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्दै उहाँले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको कथित भ्रष्टाचारको छानबिन गरिने र दोषीहरूमाथि कार्यवाही गरिने बताउनुभयो। मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि दार्जीलिङ पहाड़को आफ्नो पहिलो भ्रमणमा श्री अधिकारीले आफ्नो सरकार र पहाड़ी क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जून 22 शुरू हुने आगामी राज्य बजेट सत्रमा पहाड़हरूको लागि अल्पकालीन र दीर्घकालीन विकास योजनाहरू समावेश गरिने घोषणा गर्नुभयो। ओमानको तटमा भएको दुखद समुद्री घटनापछि 21 भारतीय चालक दलका सदस्यहरू सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कट स्थित भारतीय दूतावासले यस्तो जानकारी दिएको हो। सरकारले यूपीएससी निजामती सेवा प्रारम्भिक परीक्षाको प्रश्न पत्र लीक भएको दावी गर्ने सामाजिक सञ्जाल पोस्टको खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले यस्तो दावी निराधार भएको बताएको छ। कार्यालयले मानिसहरूलाई यस्ता भ्रामक र अप्रमाणित दावीहरू साझा गर्नबाट टाढा रहन सल्लाह दिएको छ। भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राज्य सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लासबाट सम्मानित गर्नु राष्ट्रको लागि ठूलो गर्वको कुरा भएको बताएको छ। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै भाजपा प्रवक्ता सम्बित पात्रले श्री मोदीले विभिन्न देशहरूबाट 33 सर्वोच्च नागरिक पुरस्कार प्राप्त गर्नुभएको र भारतको विश्वव्यापी प्रतिष्ठा बढ़ाउनु भएको बताउनुभयो। केरलाका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आज लोकभवनमा डिजिटल प्लेटफर्म मार्फत स्वगणना प्रक्रिया पूरा गरेर जनगणना 2027 पहिलो चरणको शुरूआत गर्नुभयो। जनगणना 2027 भारतको पहिलो पूर्ण डिजिटल जनगणना हो र यो विश्वको सबैभन्दा ठूलो प्रशासनिक र तथ्याङ्कीय अभ्यास हो जुन पूर्ण रूपमा एप आधारित कागजविहीन प्रणाली मार्फत सञ्चालन गरिनेछ। अब खेल समाचार। मेघालयले आज शिलङमा आफ्नो पहिलो खेलकुद शिखर सम्मेलन आयोजना गर्यो। यो 2027 हुने 39 राष्ट्रिय खेलकुदको तयारीमा एउटा महत्वपूर्ण कोशी ढुंगा हो। न्यूजील्याण्डमा आयोजित महिला हकीमा भारत एफआईएच हकी राष्ट्रकपको सेमी फाइनलमा पुगेको छ। दोस्रो पुल ए खेलमा भारतले जापानलाई पराजित गर्यो। यो जीतसँगै भारत 6 अंकसहित पुल ए को शीर्ष स्थानमा पुगेको छ। भारतको अर्को खेल बिहिबार उरुग्वे विरूद्ध हुनेछ। फिफा विश्वकप 2026 आज राति संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमा समूह एकको खेलमा फ्रान्सले सेनेगलसँग खेल्नेछ। खेल भारतीय समय अनुसार बिहान 12:30 शुरू हुने तालिका छ। अर्को खेलमा बोस्टन स्टेडियममा समूह एकको खेलमा नर्वेले इराकसँग खेल्नेछ। खेल भारतीय समय अनुसार बिहान 3:30 शुरू हुनेछ। अन्त्यमा यस बुलेटिनका प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियोमा जारी G7 शिखर सम्मेलनमा शरीक हुनुहुँदै भारत विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परिरहेको लोकसभा अध्यक्ष ओम बिरलाको दावी। नीट यूजी पुनः परीक्षा अघि सरकारद्वारा जून 22 सामाजिक सञ्जाल एप टेलिग्राममाथि प्रतिबन्ध। अनि महिला एफआईएच हकी प्रतियोगितामा जापानलाई पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।